0: Never miss your favourite shows again. Click on to planetaudio.org.nz.
1: Hamro Chotari. यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र डुकडुकी।
2: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत, समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार।
3: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 देखि प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari।